0: सुबह के 7 बजे हैं। अस्सलामुअलैकुम। आज जुमातुल मुबारक है, रबीउल अव्वल की 14 और अगस्त की 28 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। पाकिस्तान और बरतानिया ने दो तरफा ताल्लुकात मजीद मुस्तहकम बनाने के लिए बाज़ाबता मुज़ाकरात का एक मुनज़्ज़म तरीक़ाकार कायम करने पर इत्तेफाक किया है। सेनेट के चेयरमैन ने कम्बोडिया में दूसरी बैनल पार्लिमानी स्पीकर्स कॉन्फ्रेंस से खिताब करते हुए आलमी चैलेंजेस से निमटने के लिए वसी तर पार्लिमानी इत्तेहाद पर जोर दिया है। आजाद जम्मू कश्मीर कानून साज असेंबली में कायद ऐवान का इंतखाब आज मुजफ्फराबाद में होगा। पाकिस्तान ने अक्वामे मुत्तहिदा के अम मिशनों की अफादियत और मौसर निफाज के लिए उन्हें मुस्तहकम बनाने पर जोर दिया है। अक्वामे मुत्तहिदा के सेक्रेटरी जनरल ने मशरक़ वुस्ता में अम के लिए पाकिस्तान की कोशिशों को सराहा है। लॉर्ड्स में पाकिस्तान के खिलाफ 3 मैचों की सीरीज के दूसरे क्रिकेट टेस्ट के दूसरे रोज इंग्लैंड अपनी पहली इनिंग्स का खेल कल के स्कोर 248 रन 9 खिलाड़ी आउट पर आज फिर शुरू करेगा। खबरें तफसील से। नायब वजीर आजम और वजीर खारिजा सेनेटर मोहम्मद इसहाक डार ने बरतानिया के सरकारी दौरे के दौरान लंदन में बरतानवी वजीर खारिजा एड मिली बैंड के साथ वफूद की सतह पर मुजाकरात किए। दोनों जानिब से पाकिस्तान और बरतानिया के दरमियान मजमुई ताल्लुकात के तमाम पहलुओं का जायजा लिया गया। फरीकैन ने बाहमी ताल्लुकात को मजीद मजबूत बनाने और अहम शोबों में पेशरफ्त का बाकायदगी से जायजा लेने के लिए दोनों ममालिक की वजारत खारिजा के दरमियान बाज़ाबता मुज़ाकरात का एक मुनज़्ज़म तरीक़ाकार कायम करने पर इत्तेफाक किया। दोनों वज़राए खारिजा ने मशरक़ वुस्ता की बदलती हुई सूरत हाल समेत खित्ते और दुनिया में रूनुमा होने वाली अहम तब्दीलियों पर भी तबादला ख्याल किया। नायब वजीर आजम ने खित्ते में पाकिस्तान की सिफारती और सालसी की कोशिशों और उनके नतीजे में होने वाली पेशरफ्त से आगाह किया। बरतानिया वजीर खारिजा एड मिली बैंड ने मशरक़ वुस्ता में मुजाकरात, सिफारतकारी और इस्तेहकाम के फरोग के लिए पाकिस्तान के तामीरी किरदार और सहूलतकारी की कोशिशों को सराहा। पाकिस्तान और बरतानिया ने दहशतगर्दी के खिलाफ कार्रवाई, खुफिया मालूमात के तबादले और बाहमी सिक्योरिटी मफादात के दीगर शोबों में तावुन मजीद मजबूत बनाने पर इत्तेफाक किया है। ये इत्तेफाक राय लंदन में नायब वजीर आजम इसहाक डार और बरतानिया के कौमी सलामती के मुशीर जुनैथन पाउल के दरमियान मुलाकात में हुआ। मुलाकात के दौरान दोनों जानिब से जनूबी एशिया, मशरक़ वुस्ता और अफगानिस्तान की सूरत हाल समेत खित्ते और दुनिया में सिक्योरिटी की अहम पेशरफ्त पर तबादला ख्याल किया गया। नायब वजीर आजम ने इलाकाई अमन और सलामती के फरोग में पाकिस्तान के अहम किरदार और मुजाकरात, कशीदगी में कमी और बातचीत के जरिए मसाइल के हल के लिए पाकिस्तान की मुसलसल सिफारती कोशिशों को उजागर किया। नायब वजीर आजम और वजीर खारजा इसहाक डार ने इस्माइल उल शेख अहमद को इत्तेफाक राय से इस्लामी तावुन तंजीम का नया सेक्रेटरी जनरल मुंतखब होने पर दिली मुबारकबाद दी है। इसहाक डार ने अपने एक्स अकाउंट पर एक बयान में इस्लामी इत्तेहाद, अमन और मुश्तरका मकासिद के हुसूल के लिए इज्तिमाई इकदामात को फरोग देने में उनकी कामयाबी के लिए नेक ख्वाहिशात का इजहार किया। नए सेक्रेटरी जनरल का इंतखाब सऊदी अरब के शहर जद्दा में इस्लामी तावुन तंजीम की वज़राए खारिजा काउंसिल के 23वें गैर मामूली इजलास में किया गया। पाकिस्तान और कुवैत ने 2023 के दिफाई तावुन के मुआहदे के तहत फौजी तावुन के मौजूदा निज़ाम को मजीद वसत देने के लिए प्रोटोकॉल एग्रीमेंट 2026 पर दस्तखत किए हैं। रावलपिंडी में कुवैत के वज़ीर दिफा शेख अब्दुल्ला अली अब्दुल्ला अस्सालिम अस्सबा की सरबराही में आला सतह के कुवैती वफ्द और वज़ीर दिफा ख्वाजा मोहम्मद आसिफ के दरमियान मुलाकात में इस मुआहदे पर दस्तखत किए गए। वफ्द में कुवैत की मुसल्ला फौज के चीफ ऑफ जनरल स्टाफ लेफ्टिनेंट जनरल खालिद दारिज साद शरियान भी शामिल थे। नए मुआहदे के तहत पाकिस्तान की मुसल्ला फौज कुवैती फौज को तरबियत, इस्तेदाद-ए-कार में इजाफे, सरहदी इंतजाम और दिफाई तावुन के मुख्तलिफ शोबों में मुआवनत फराहम करेंगी। सेनेट के चेयरमैन सैयद यूसुफ रजा गिलानी ने मुसल्ला तनाज़ात, दहशतगर्दी, मौसमियाती तब्दीली और मौशी अदम मसावात समेत आलमी चैलेंज से निमटने के लिए वसी तर पार्लिमानी इत्तेहाद और मुश्तरका इकदामात पर जोर दिया है। उन्होंने ये बात कम्बोडिया के दारुल हुकूमत नॉमपेन में दूसरी बैनल पार्लिमानी स्पीकर्स कॉन्फ्रेंस के इफ्तिताही इजलास से खिताब करते हुए कही। سید یوسف رضا گیلانی نے کہا کہ پارلیمانی سفارتکاری کو مشترکہ عزم سے عملی اقدام، مذاکرات سے ٹھوس پیش رفت اور وعدوں سے حقیقی نتائج کی طرف بڑھنا چاہیے۔ انہوں نے مزید کہا کہ کانفرنس کا فورم نئے درپیش بحرانوں پر پارلیمان کے فوری رد عمل کے لیے طریقہ کار وضع کرے اور امن استحکام کی بنیاد کے طور پر بین الاقوامی قانون کی پاسداری کو مضبوط بنائے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ وزیراعظم محمد شہباز شریف نے گزشتہ روز چین کے سرحدی علاقے میں آنے والے اچانک سیلاب اور مٹی کے تودے گرنے کے المناک واقعے پر چین کی قیادت اور عوام سے گہرے دکھ اور افسوس کا اظہار کیا ہے۔ اپنے ایکس اکاؤنٹ پر جاری بیان میں انہوں نے کہا کہ اس سانحے میں قیمتی انسانی جانوں کے ضیاع اور متعدد افراد کے لاپتہ ہونے پر ہمیں گہرا دکھ ہے اور ہم اپنے چینی بھائیوں کے ساتھ یکجہتی کا اظہار کرتے ہیں۔ وزیراعظم نے کہا کہ ایسے میں جب امدادی کارروائیاں جاری ہیں، پاکستان ہر ممکن تعاون اور معاونت فراہم کرنے کے لیے تیار ہے۔ آزاد جموں کشمیر قانون ساز اسمبلی میں قائد ایوان کے انتخاب کے لیے پولنگ آج مظفر آباد میں ہوگی۔ کاغذات نامزدگی صبح 9:30 بجے تک اسمبلی سیکریٹریٹ میں جمع کرائے جا سکتے ہیں۔ امیدواروں کی حتمی فہرست دوپہر 1 بجے جاری کی جائے گی، جبکہ پولنگ دوپہر 2 بجے شروع ہوگی۔ پاکستان نے اقوام متحدہ کے امن مشنوں کی افادیت اور مؤثر نفاذ کے لیے انہیں مستحکم بنانے پر زور دیا ہے۔ یہ بات اقوام متحدہ میں پاکستان کے مستقل مندوب عاصم افتخار احمد نے اقوام متحدہ کے سیکرٹری جنرل کی بریفنگ سے خطاب کرتے ہوئے کہی۔ بریفنگ میں عالمی ادارے کے تمام امن مشنوں کے مستقبل کا جائزہ لیا گیا۔ انہوں نے کہا کہ امن مشنز عالمی امن اور سلامتی برقرار رکھنے کے لیے اقوام متحدہ کا سب سے نمایاں اور اہم ذریعہ ہیں۔ اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوتریس نے ایک مرتبہ پھر مشرق وسطی میں امن کے لیے پاکستان کی ثالثی کی کوششوں کو سراہا ہے۔ نیو یارک میں معمول کی پریس بریفنگ کے دوران سیکرٹری جنرل کے ترجمان سٹیفن ڈیوجارک نے کہا کہ تنازع کے پائیدار حل تک پہنچنے کا واحد راستہ مذاکرات ہیں۔ انہوں نے کہا کہ اقوام متحدہ کے سیکرٹری جنرل کو امریکہ اور ایران کے درمیان کشیدگی میں ممکنہ اضافے پر گہری تشویش ہے اور وہ پاکستان، قطر، مصر اور دیگر ممالک کی ثالثی کی کوششوں کو قدر کی نگاہ سے دیکھتے ہیں جو تنازع کے سیاسی حل کے لیے بھرپور کوششیں کر رہے ہیں۔ امریکی صدر ڈونلڈ ٹرمپ نے جھیل اونٹیریو کا نام تبدیل کر کے جھیل امریکہ رکھنے کے ایک انتظامی حکم نامے پر دستخط کیے ہیں۔ یہ اقدام امریکہ اور کینیڈا کے درمیان گزشتہ ہفتے کے آخر میں تجارتی مذاکرات ناکام ہونے کے بعد سامنے آیا ہے۔ دوسری جانب کینیڈا کے وزیراعظم مارک کارنی نے کہا ہے کہ جھیل اونٹیریو کا نام 400 سال سے بھی زیادہ پرانا ہے۔ انہوں نے سوشل میڈیا پر ایک بیان میں کہا کہ یہ نام کینیڈین کنفیڈریشن کے قیام اور امریکہ کے اعلان آزادی سے بھی پہلے سے چلا آ رہا ہے۔ آئل اینڈ گیس ریگولیٹری اتھارٹی نے پیٹرول اور ہائی سپیڈ ڈیزل کی قیمتوں میں کمی کر دی ہے۔ پیٹرولیم ڈویژن کی جانب سے جاری نوٹیفیکیشن کے مطابق پیٹرول کی قیمت میں 50 پیسے جبکہ ہائی سپیڈ ڈیزل کی قیمت میں 19 پیسے فی لیٹر کمی کی گئی ہے۔ پیٹرولیم مصنوعات کی نئی قیمتوں کا تعین وفاقی حکومت کی قیمتوں کے نظر ثانی شدہ طریقہ کار کے تحت کیا گیا ہے۔ کرکٹ لارڈز میں پاکستان کے خلاف 3 میچوں کی سیریز کے دوسرے کرکٹ ٹیسٹ میں انگلینڈ اپنی پہلی اننگز کا کھیل کل کے سکور 248 رنز 9 کھلاڑی آؤٹ پر آج پھر شروع کرے گا۔ اس سے پہلے پاکستان نے ٹاس جیت کر فیلڈنگ کرنے کا فیصلہ کیا۔ انگلینڈ کو سیریز میں 1-0 کی برتری حاصل ہے۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر میدانی علاقوں میں موسم گرم اور مرطوب، جبکہ شمالی علاقوں میں مطلع جزوی طور پر ابرآلود رہنے کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 27 ڈگری سینٹی گریڈ، لاہور 31، کراچی 28، پشاور 30، کوئٹہ 19، گلگت اور مری 17 اور مظفرآباد 23 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، پلوامہ، اننت ناگ، شوپیاں، بارہ مولہ اور لہ میں موسم جزوی طور پر ابرآلود اور خشک، جبکہ جموں میں موسم گرم اور مرطوب رہے گا۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ اور بارہ مولہ 19 ڈگری سینٹی گریڈ، جموں 27، لہ 9، جبکہ اننت ناگ اور شوپیاں 20 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ ریڈیو ڈاٹ جی او وی .pk.
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. The biggest FM radio network of Pakistan. Tune in to the one above, FM 101.
2: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan.

0: ਚੱਲ ਬੁਲਿਓ ਉੱਥੇ ਚੱਲੀਏ ਜਿੱਥੇ ਹੋਵਣ ਸਾਰੇ ਅੰਨੇ, ਨਾ ਕੋਈ ਸਾਡੀ ਜ਼ਾਤ ਪਹਿਚਾਨੇ ਨਾ ਕੋਈ ਸਾਨੂੰ ਮੰਨੇ। السلام علیکم ورحمۃ اللہ وبرکاتہ، ہوں ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان۔ دا لیٹ نائٹ شو وتھ فرحان خان میں آپ سب کو خوش آمدید کہتے ہیں، اس امید اور اس دعا کے ساتھ آپ جہاں بھی رہیں خوش رہیں، ہنستے مسکراتے رہیں۔ ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے آپ کا ہمارا ساتھ ہوتا ہے جمعے کی شب، شب کے 10 بجے سے رات 12 بجے تک آپ کا اور ہمارا یہ خوبصورت سا ساتھ ہوتا ہے جس میں ہم کرتے ہیں اپنے دل کی باتیں، وہ باتیں جو ہمارے دل میں ہوتی ہیں، وہ باتیں جو ہم آپ سے کہنا چاہتے ہیں اور وہ باتیں جو آپ ہم سے کرنا چاہتے ہیں۔ سو جناب، دل والوں کی بزم سج چکی ہے اور اس بزم میں آپ ہمارے ساتھ ہوتے ہیں، اپنے دل کی باتیں لے کے حاضر ہوتے ہیں۔ ویسے کتنے مزے کی بات ہے نا جب ہم یہ بات کہتے ہیں کہ دل والوں کی بزم میں دل والے اپنے دل کی بات کہتے ہیں۔ ہمارا سب سے بڑا المیہ پتہ کیا ہے، ہمارے دل میں اتنی باتیں ہوتی ہیں، ہم اتنا کچھ کہنا چاہتے ہیں، اتنا کچھ کہنا چاہتے ہیں، لیکن جب موقع آتا ہے نا ہم کچھ کہہ نہیں پاتے، جب وقت آتا ہے ہم سے کچھ کہا نہیں جاتا، اور جب کہنے کا وقت ہوتا ہے نا اس وقت ہم کچھ کہتے نہیں، اور پھر اس کے بعد ہم کہتے ہیں کاش کاش اس پل میں، اس وقت میں، اس لمحے میں میں یہ بات کہہ دیتا۔ وہ پنجابی میں کہتے ہیں نا کہ گل ویلے دی چنگی ہوندی ہے، یعنی کہ اس وقت کی بات اس وقت ہی اچھی لگتی ہے جس وقت اس بات کو کرنا اچھا بنتا ہے، اس کا وقت ہوتا ہے۔ تو اسی لیے میں ہمیشہ کی طرح میری بات اپنے سننے والوں سے درخواست ہوتی ہے کہ جب بھی آپ کوئی بات کریں، آپ کسی سے بات کریں، کسی موضوع پہ بات کریں، کوئی آپ کا کنفلکٹ ہے، کوئی ایشو ہے، یا کوئی بھی معاملہ ہے، یا دل کی بات کسی سے کہنی ہے، تو پلیز اپنے دل کی بات کہہ دیا کریں، زیادہ سوچا نہ کریں، بس کہہ دیا کریں۔ آپ کا دل نا ہمارے دل میں، بلکہ یہ کہہ سکتے ہیں کہ آپ کے لاشعور میں آپ کو بہت سی چیزیں ہٹ کر رہی ہوتی ہیں، کلک کر رہی ہوتی ہیں۔ بہت سے مواقع اس طرح کے زندگی میں آتے ہیں جس میں آپ سوچ رہے ہوتے ہیں کہ یار یہ بات مجھے کہہ دینی چاہیے، لیکن آپ سوچ بھی رہے ہوتے ہیں اس بارے میں، آپ پھر اس بات کو، اس معاملات کو تھوڑا سا ایویلیویٹ کرتے ہیں، اس کو تھوڑا سا ناپنے کی کوشش کرتے ہیں، اچھا یار یہ بات میں کہہ دوں۔ جب آپ بہت زیادہ سوچتے ہیں پھر اس کے بعد ظاہری بات ہے آپ چیزوں کو ایویلیویٹ کرنے کے بعد پھر کہہ دیتے ہیں۔ تو اسی لیے دل والوں کی بزم میں ہم ہمیشہ کہتے ہیں کہ دل کی بات ہونی چاہیے، اور دل والوں کی محض بزم کو ہمیشہ کہتے ہیں ہم کہ دل والوں کی جو یہ بزم ہے یہ محض ایک محفل نہیں بلکہ ایک احساس ہے، ایک ایسی دنیا جہاں جذبات کی قدر ہوتی ہے، جہاں محبت اپنی پوری شدت کے ساتھ سانس لیتی ہے، اور جہاں الفاظ دلوں کی زبان بولتے ہیں، اور یہ وہ جگہ ہے جہاں احساسات زخموں پہ مرہم بنتے ہیں، جہاں ہجر کی تڑپ کو سمجھا جاتا ہے اور وصل کی خوشبو مہکتی ہے۔ سو یہ بزم ان لوگوں کے لیے ہے جو دل کی سچائی پہ یقین رکھتے ہیں، جو دھڑکنوں کی زبان سمجھتے ہیں، اور وفا کو صرف ایک لفظ نہیں بلکہ عبادت سمجھتے ہیں۔ سو جناب، آپ ہمارے ساتھ رہیں گے، ساتھ رہنے کا طریقہ کار ہم آپ کو بتاتے چلیں۔ جی ایف ایم 101 ریڈیو پاکستان ایف ایم 101 کے آفیشیل پیج پہ، فیس بک پیج پہ آپ ہمیں ہمارا ساتھ نبھا سکتے ہیں، 4471 پہ آپ ہمیں ٹیکسٹ میسج کر سکتے ہیں، اور اس کے ساتھ ساتھ آپ لوگ رہتے ہیں جناب 04221100101 ہمارے رابطے کا نمبر ہے جس پہ آپ ہمیں کال کرتے ہیں، پروگرام میں ہمارے ساتھ رہتے ہیں 04221100101۔ آپ پاکستان بھر میں جہاں جہاں ہمیں سنا جا رہا ہے، جہاں جہاں تک اس آواز کو 101 انٹرنیشنل کی یہ آواز جہاں جہاں تک پہنچ رہی ہے، سبھی سننے والوں کو بتاتا چلوں 04221100101 ہمارے رابطے کا نمبر جس پہ آپ ہمیں کال کر سکتے ہیں، اپنے دل کی بات کچھ کہنا چاہتے ہیں، آپ کے دل میں کوئی ایسی بات ہے جو آپ ہم سے شیئر کرنا چاہتے ہیں، سو آپ ضرور کیجئے، یا اپنے دل کی بات اپنے دل والوں سے کسی سے شیئر کرنا چاہتے ہیں، کوئی اچھی سی بات کہنا چاہتے ہیں۔ اچھا ویسے ایسا ہے کہ کچھ موسم کی وجہ سے انسان جو ہے نا وہ تھوڑا سا ڈاؤن ڈاؤن سا رہتا ہے، گرمی کی شدت ہے، پسینہ بھی آتا ہے، تو اس وجہ سے تھوڑا موڈ وہ ویسے ایکٹیو نہیں رہتا لوگوں کا، میں نے دیکھا ہے، اور غصہ بھی لوگوں میں زیادہ آتا ہے، اب خاص طور پہ جب ڈرائیونگ کر رہے ہوتے ہیں نا، تو ڈرائیونگ کے دوران میں نے دیکھا ہے کہ لوگوں کو غصہ بہت زیادہ ہے، ذرا سا کسی نے اوور ٹیک غلط کر دیا یا پھر تھوڑا سا ویٹ کرنا پڑ گیا تو اس وقت جناب غصہ آ جائے گا، اور شکل جو ہے نا وہ بالکل بگڑ سی جاتی ہے، یا کوئی عبد الوہاب جیسے کوئی ڈرائیور آپ کو ایک دم آگے سے کٹ مار دیں، پھر اس کے بعد آپ سوچتے رہتے ہیں کہ یار یہ اس نے کیا کیا۔ سو غصہ نہ کریں، غصہ اچھی چیز نہیں ہے۔ ویسے وہ کہتے ہیں نا کہ غصہ جو ہے نا ایک واحد چیز ہے جس کے بارے میں ہمارا دین ہمیں کہتا ہے کہ یہ حرام ہے اور اس کو پینے کا کہا گیا ہے، تو اسی لیے کوشش کریں کہ جب آپ کو غصہ ہے نا اس کو پی جائیں، اور جب غصہ ہے نا فوراً سے، مطلب آپ اگر غصے بیٹھے ہیں تو کھڑے ہو جائیں، کھڑے ہیں تو بیٹھ جائیں اور فوراً سے پانی پی لیں، اور کسی نے اگر آپ کو कोई ऐसी बात कह दी या कोई ऐसा रिएक्शन दे दिया तो उसमें ना आप खामोश हो जाएं, आपने फौरन जवाब नहीं देना। वो क्या होता है कि जब हम रैपिडली एकदम से जवाब देंगे तो फिर चीज़ें बिगड़ जाती हैं, चीज़ें ख़राब हो जाती हैं। इसलिए जब भी गुस्सा आए ना तो आप थोड़ा सा तवक्कुफ़ करें, थोड़ा सब्र करें और ख़ामोश होकर ना जवाब दें। मतलब आई एम श्योर थोड़ा सा मुश्किल काम है कि एक आपको कोई बुरा भला कह रहा है, कोई डांट रहा है या किसी ने कोई ऐसी बात कह दी है। अच्छा, मुस्कुराहट जो है ना, मैंने फ़ील किया है, मैं कल जा रहा था तो अचानक से एक मोटर बाइक वाला मेरे एकदम आगे आया, उसने ब्रेक लगाई और मैंने ना मुस्कुरा दिया। सर उसकी गलती थी तो वो भी मुस्कुराना शुरू हो गया। मैं सोच में पड़ गया, मैंने कहा यार सिर्फ मुस्कुराहटों के तबादले हुए हैं, गलती उसकी थी, एकदम उसने आके गलत ब्रेक लगाई और मैं हंस पड़ा उसको देख के, वो भी हंस पड़ा। अगर मैं तो थोड़ा सा रिएक्शन दिखाता, शीशा नीचे करता, गुस्सा करता, डांटता, बात बढ़ती। तो इसीलिए ना गुस्से में हमेशा आप खामोश हो जाएं, आप चुप हो जाएं और आप अगले को टाइम दें। आप देखें कि जितने भी इस दुनिया में मसाइल है ना, आप गुस्से की वजह से जितने भी मसाइल है ना, वो आपके रैपिड रिएक्शन की वजह से होते हैं, एकदम जब गुस्सा कर जाते हैं। तो इसलिए हमारा दीन हमें कहता है कि आप गुस्से को पी जाएं, आप सब्र करें, आप हौसला करें, आप बर्दाश्त करें। और इन्नल्लाह मा साबिरीन, अल्लाह ताला सब्र करने वालों के साथ है। जो गुस्से में और जो किसी पे बदला लेने की ताकत भी रखता है, इस्तेआत भी रखता है और वो माफ़ कर दे, अरे वाह क्या मकाम है उसका। सो जनाब, 04-2111-0101। और आज का जो मौजू है, मैं आपको प्रोग्राम के आगाज़ में बताते चलूँ, बड़ा थोड़ा सा डिफरेंट सा है। वह आप सब बड़े गौर से देख रहे हैं, पता नहीं क्या देखने क्या चाह रहे हैं भाई आज। कहते हैं क्या वक्त, गौर से सुनिएगा, क्या वक्त इंसान को बदलता है या इंसान वक्त के साथ बदल जाता है। मेरा आज का मौजू है, क्या वक्त इंसान को बदलता है या इंसान वक्त के साथ बदल जाता है। अक्सर लोग ये कंप्लेन करते हैं ना, अक्सर लोग दोस्तों से कह रहे होते हैं कि यार तुम बहुत बदल गए हो, या फैमिली मेम्बर्स दूसरों को कह रहे होते हैं कि यार ये बड़ा बदल गया, ये वैसा नहीं रहा जैसे पहला था, या इसका एटीट्यूड चेंज हो गया है, इसका बात करने का अंदाज़ बदल गया है, अब तो ये बड़ा आदमी बन गया है। इस तरह की बातें सुनने को अक्सर मिलते हैं ना, यार तुम तो एक बड़े आदमी बन गए ना, तुम रबते में रहते हो, तुम बिल्कुल बदल गए हो। यानी हम अक्सर लोगों से ये कह रहे होते हैं कि यार मतलब ये एक वक्त था कि हमारी बड़ी दोस्ती होती थी, एक वक्त था हम घूमते थे, फिरते थे, उठते थे, खाते थे, पीते थे, सारा आप इमेजिन करें ना। आपके बहुत से ऐसे दोस्त स्कूल यूनिवर्सिटी के होंगे कि जो आपके साथ घूमते फिरते थे, आपके साथ वक्त गुजारते थे, बहुत से ऐसे लोग थे जिनके साथ आपका बड़ा अच्छा वक्त गुजरा होता है, ज़िंदगी के बड़े गोल्डन पीरियड जिसको कहते हैं ना, मेमोरीज़ आपकी होती हैं। और फिर वक्त जैसे बदलता है, हालात बदलते हैं, कुछ चीज़ें जो हैं आपकी प्रायोरिटीज़ बदल जाती हैं, आपकी ज़िंदगी के मामलात चेंज हो जाते हैं, तो उसके साथ साथ फिर आप फील करते हैं कि जिनके साथ आपकी बड़ी संगत थी, आपकी बड़ी दोस्ती थी, आपकी बड़ा प्यार था, बड़ी मोहब्बत थी, बड़ा एक ताल्लुक़ था, बड़ा एक भरम था, तो अचानक से वो लोग जो है ना, वो थोड़े से हमें बदले से लग जाते हैं। वो कहते हैं ना कि बदले से लगते हैं सरकार, तो वो सरकार जो है ना जब बदल जाते हैं ना, तो वो जो बदलती सिचुएशन होती है ना, वो उसमें ना आज जो मैं सवाल कर रहा हूँ, क्या वक्त इंसान को बदलता है या इंसान वक्त के साथ बदल जाता है। एक्चुअली होता क्या है, you know, बचपन में हमें खिलौनों की ख्वाहिश होती है, जवानी में हम ख्वाबों की, और फिर उम्र के एक हिस्से में सिर्फ सुकून की हमें तलाश होती है। ये सारी चीज़ें जो है ना इंसान के वक्त के साथ साथ चेंज होती हैं, उसकी प्रायोरिटीज़ चेंज होती हैं। सो जनाब, आपने भी बताना है, 04-2111-0101 हमारे रबते का नंबर है, जिसमें आप लोग हमें कॉल करते हैं और हमारे साथ रहते हैं। और एक कॉलर पहले देखते हैं कौन है हमारे साथ, फिर उसके बाद एक ट्रैक की जानी पड़ेगी।
1: अस्सलाम वालेकुम सर।
0: जी वालेकुम सलाम सर।
1: सर बोधी जट गल कर रहा सर अभी तो।
0: जी बोधी जट जी।
1: सर माशाल्लाह तुहाडी आवाज सुनी सर, बड़ा मजा आ रहा शो, माशाल्लाह बहुत सोहना कर रहा है, बहुत
0: बड़ी मेहरबानी जनाब, बहुत शुक्रिया। बोधी जट जी, तुहाडे पीछे खामोशी लग रही है बिल्कुल कोई।
1: हां जी सर, मैं तो पिंड आया सर, सरकपुर।
0: अच्छा अच्छा सर, चलो।
1: हां जी सर, ताई सर खामोशी है बिल्कुल।
0: क्या बात है, शरकपुर तो फिर वो साडे वास्ते भी लेके आई हो गुलाब जामुन। हां जी
1: सर, लेके हर बारी अपना सर आई दे ने, इथे मेरी सिस्टर दा सर घर है, देख ही दा नाल ही दा मेरा ताया सरी दा सर।
0: कहंदे ने जंगल च मोर नाचे, किसने देखा। लेकिन सब सुन पूरा पाकिस्तान सुन
1: ਅਸਲ ਦੇ ਵਿੱਚ ਤੁਹਾਡੇ ਸ਼ੋਅ ਸੁਣਨ ਦੇ ਵਿੱਚ ਮਜ਼ਾ ਆਉਂਦਾ ਸਰ ਉਸ ਤਰ੍ਹਾਂ ਦੇ ਨੈਟ ਲੱਗਿਆ ਸਰ ਇੱਥੇ ਜਿਹੜਾ ਮਰਜ਼ੀ ਸਰ ਅਸੀਂ ਸੁਣ ਸਕਦੇ ਹਾਂ
0: ਠੀਕ ਹੈ ਸਰ ਬਿਲਕੁਲ ਮੈਂ ਲਾ ਦਿਆਂਗਾ ਜਨਾਬ ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ ਬੋਧੀ ਜੱਟ ਜੀ ਜਿੰਦੇ ਰਹੋ ਸਲਾਮਤ
1: ਸਹਿਰ ਹੋਵੇ ਸਰ ਤੁਹਾਡੀ ਤੁਸੀਂ ਸਲਾਮਤ ਰਹੋ ਸਰ ਅੱਲਾਹ ਪਾਕ ਤੁਹਾਨੂੰ ਤੰਦਰੁਸਤੀ ਸਿਹਤ ਵਾਲੀ ਲੰਬੀ ਜ਼ਿੰਦਗੀ ਅਤਾ ਕਰੇ ਸਰ ਸਹਿਰ ਹੋਵੇ
0: अरे जनाब हमारे साथ बोधी जट थे और बोधी जट साहब ने एक ट्रैक की रिक्वेस्ट की वो कहते हैं जी आरजे डॉग्स के प्रोग्राम में आरजे डॉग्स सुनते हैं भाई हम तो आरजे डॉग्स को सुनते हैं आप कह रहे हैं आरजे डॉग्स सुनते हैं नहीं हम उनकी सुनते हैं उनको तो पूरा पाकिस्तान सुनता है माशाल्लाह अच्छा जनाब 04221111001 इज़ अ डार्लिंग नंबर जिस पर आप लोग हमें कॉल करें पाकिस्तान भर में जहाँ जहाँ आप सुन रहे हैं हमें सभी सुनने वालों को एक दफ़ा फिर हम खुश आमदीद कहेंगे अगर अपनी गाड़ी में बैठे सुन रहे हैं तो हमेशा की तरह प्लीज़ ड्राइव केयरफुली एहतियात से चलाइए आराम से चलाइए प्यार से चलाइए मोहब्बत से चलाइए एक दूसरे का ख्याल करते हुए एक दूसरे का एहसास करते हुए अपनी गाड़ी चलाइए इंजॉय कीजिए अपने सफ़र को आप चाहे शहर के अंदर सफ़र कर रहे हैं या शहर से बाहर सफ़र कर रहे हैं कहीं पे भी कर रहे हैं लेकिन इन चीज़ों का ख्याल रखना बड़ा ज़रूरी है कि आपने बड़ा केयरफुली एहतियात का दामन बिल्कुल भी नहीं छोड़ना और अगर आप ख़ास तौर पे गाड़ियों में बैठे हैं तो आपको ये कहूँगा प्लीज़ ड्राइव केयरफुली कुछ एहतियातें आज मेरा बड़ा दिल कर रहा है जो हमारे ड्राइवर्स हैं ना जो कार ड्राइवर्स हैं उनके लिए आज बड़ी ख़ास किस्म की एहतियातें हैं एक ट्रैक में चलाने जा रहा हूँ एंड This track is dedicated to all of you, तमाम सुनने वालों के नाम पाकिस्तान भर में जहाँ जहाँ हमारी आवाज़ पहुँच रही है एंड इट्स अ ब्यूटिफुल ट्रैक मैंने लास्ट शो में भी चलाया था इसके बारे में बड़ी डिटेल मैंने आपको बताया भी था सो आई थिंक दिस इज़ वन ऑफ द बेस्ट ट्रैक ऑफ दिस स्टूडियो एंड आई लव टू प्ले दिस एंड दिस इज़ फॉर ऑल द ब्यूटिफुल लवली एंड लवली लिसनर तमाम सुनने वालों के नाम हमारी आवाज़ जहाँ जहाँ तक पहुँच रही है आप सबके लिए जावेद बशीर और अकबर अली की आवाज़ को शामिल करेंगे एंड हियर वी गो

0: آرائز ناؤ ویلکم بیک، ایک دفعہ پھر خوش آمدید کہتے ہیں سب سننے والوں کو ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے۔ میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان۔ ویل جناب، ایف ایم 101 انٹرنیشنل کی اس ٹرانسمیشن کو آپ سن رہے ہیں، اور آج کا جو ہمارا موضوع ہے دیٹ از ویری ڈفرینٹ اینڈ ویری کلوز ٹو مائی ہارٹ۔ اس کی وجہ یہ ہے کہ اکثر لوگ نا یہ کمپلین کرتے ہیں کہ جی آپ بدل گئے ہیں، مطلب مجھ سے نہیں، مطلب ویسے بھی لوگ کہتے ہیں نا کہ یار تو بدل گیا ہے، اور لوگ یہ کہہ رہے ہیں کہ یار بہت بدلے سے لگتے ہیں سرکار، اور مطلب آپ یہ بھی کہہ رہے ہوتے ہیں کہ یار پہلے تو بھائی یہ ایک کال پہ اویلیبل ہوتا تھا جب دل کرتا تھا۔ مطلب میرا کوئسچن یہ ہے کہ کیا وقت انسان کو بدلتا ہے یا انسان وقت کے ساتھ بدل جاتا ہے؟ اچھا سوری، کالر تھی ہمارے ساتھ انفیکٹ اسلام آباد سے، طاہرہ۔ اچھا جناب، دیکھتے ہیں کون ہے ہمارے ساتھ۔ السلام علیکم۔
1: السلام علیکم فرحان بھائی،
0: جی وعلیکم السلام، بالکل ٹھیک ٹھاک۔ کون صاحب؟
1: فرحان بھائی میں نیاز بول رہا ہوں گلگت سے۔
0: جی جی نیاز بھائی، گلگت کا موسم کیسا ہے؟
1: موسم ابھی گلگت میں پنجاب ہی بنا ہوا ہے، ادھر بھی گرمی بہت ہے۔
0: اچھا اوکے، ایسے ہوتی ہے وہاں بھی گرمی ایک وقت آتا ہے۔
1: ہاں ابھی تقریباً چینج ہوگی، کافی بہتر ہوگی۔ ایک جی بی سانگ ہے، حال دل اپنا بیان کرتے تاروں سے، وہ ذرا پلے کرو تو مہربانی ہوں، کافی دوست سن رہے۔
0: حال دل، ٹھیک ہے
1: جی،
0: ٹھیک، بالکل ٹھیک ہے، ٹھیک ہے سر، تھینک یو،
1: تھینک یو۔
0: اچھا جناب، آج کا موضوع پہ بھی بالکل آپ بتائیں کہ جی کیا وجہ ہے، جی لوگ کیا انسان وقت انسان کو بدلتا ہے یا انسان وقت کے ساتھ بدل جاتا ہے؟ السلام علیکم۔
2: جی وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
0: جی سر، مجھے بتائیں آج کے موضوع کے حوالے سے کیا کہیں گے؟
2: جی انسان وقت کے ساتھ بدل جاتا ہے۔
0: بدل جاتا ہے، کیوں بدلتا ہے؟
2: وقت کے ساتھ بندہ بدل نہیں جاتا، لیکن وقت کے ساتھ بدل جاتا ہے، تبدیل ہو جاتا ہے بات۔
0: اچھا آپ بدل گئے ہیں، آپ بدل جاتے ہیں، آپ کو لوگ کہتے ہیں کہ یار تم بدل گئے ہو، پہلے جیسے نہیں رہے؟
2: مجھے نہیں کہتا جی، مجھے تو لوگ بڑی محبتوں کے ساتھ محبت کرتے ہیں، پیار کرتے ہیں، مجھے تو کوئی نہیں کہتا۔
0: آپ کو نہیں کہتا، لیکن بعض دفعہ یہ بھی تو ہوتا نا، انسان کی مجبوریاں ہوتی ہیں، کوئی حالات اس طرح کے بن جاتے ہیں۔
2: یہ بڑی اچھی بات کی آپ نے کہ مجبوریاں بھی ادارہ ہوتی ہیں۔ تو میں ابھی ایک استاد محترم اشتیاق ملک گجر خان،
0: جی جی پتہ چل گیا، پتہ چل گیا مجھے اشتیاق صاحب۔
2: تو ہم سے بدل گیا وہ نگاہیں تو کیا ہوا،
0: زندہ ہیں کتنے لوگ محبت،
2: ہم سے بدل گیا وہ نگاہیں تو کیا ہوا، زندہ ہیں کتنے لوگ محبت کیے بغیر۔
0: واہ واہ واہ واہ،
2: استاد بہت دل والوں کی بدم بڑی خوبصورت سے جائے بیٹھے ہیں، آپ کو بہت بہت مبارک،
0: بہت شکریہ جی، بڑی مہربانی۔
2: استاد جی ایک شعر آپ کی نظر کرنا چاہتا ہوں، آپ کی اجازت سے۔
0: بالکل ٹھیک، کر دیں جی، اجازت تو نہیں ہے لیکن کر دیں۔
2: محترم کے یہ ضروری تو نہیں ہے کہ تجھے نظر سے ہی دیکھوں فرحان، یہ ضروری تو نہیں ہے کہ تجھے نظر سے ہی دیکھوں فرحان، مرنے والے تیری تصویر پہ مر جاتے ہیں۔
0: کیا بات ہے، بہت خوب، بہت خوب، تالیاں،
2: بہت شکریہ۔
0: اوکے جی، تھینک یو۔
2: سلام دینا چاہتا ہوں، دو بندوں کو سلام دینا چاہتا ہوں۔
0: سو بندوں کو،
2: شاید انصاری صاحب ہیں حیدرآباد سے، انہیں اور میری بیٹی ہے ایک صدف رانی 101 کی کمانڈر ہے، انہیں سلام پیش کرنا چاہتا ہوں۔ تو رمشا بیٹی جو لاہور سے آتی ہے انہیں سلام پیش
0: کریں۔ سر تھینک یو سو مچ، بہت بہت شکریہ جی۔ ہمارے ساتھ بڑے پیارے ہمارے کالر تھے، لیکن اچھی بات ہے کہ اچھے انداز میں آ جائیں اور زبردست انداز میں چلے گئے۔ اور جناب 0422111001 از دا ڈارلنگ نمبر، یو آر ٹیون ان ٹو ایف ایم 101، مجھے کہتے ہیں فرحان خان، آپ کا میرا ساتھ ہوتا ہے دا لیٹ نائٹ شو ود فرحان خان میں، رات کے 12 بجے تک ہم آپ کے ساتھ رہتے ہیں۔ کچھ میسیجز مجھے موصول ہیں، میں اس کو بھی شامل کرتا چلوں۔ حامد چاند ہمیں اس وقت سن رہے ہیں، کہتے ہیں ویلکم ٹو دا فیملی شو، آئی ایم حامد چاند، کورنگی نمبر 2، کراچی۔ چلیں جی، بہت بہت شکریہ کراچی والے، آج ویسے ان کی پارٹیسپیشن کچھ کم مجھے لگ رہی ہے۔ ہیلو آر جے ویلکم جی، فرام فیصل آباد پاکستان، ساجدہ ظہور ہمیں اس وقت سن رہی ہیں، تھینک یو سو مچ ساجدہ، خوش رہیں۔ افتخار احمد ہمارے ساتھ ہیں، کہتے ہیں السلام علیکم سر، ہاؤ آر یو؟ آئی ایم فائن تھینک یو، یور پروگرام از ویری گڈ، یو ہیو اے ویری گڈ اسٹائل، یو ہیو اے بیوٹیفل وائس۔ اچھا جی، مے اللہ آلویز گیو یو ایوری ہیپینیس، ایوری سکسیز۔ افتخار احمد، سٹی بھاول نگر، لسننگ ٹو یو فرام دا ولیج سنٹاکا، अरे वाह, क्या कहने हैं इफ्तिखार भाई आपके। एम रजा चौधरी हमें सुन रहे हैं इस वक्त, कहते हैं जी अस्सलाम वालेकुम सर, वेलकम टू द शो। वेलकम जी, थैंक यू सो मच। हमादुल्ला मलक खेल हमें सुन रहे हैं, कहते हैं जी हमादुल्ला मलक खेल फ्रॉम क्वेटा। और मलिक वसीम अवान मुंडा सियालकोटी हमारे साथ हैं, थैंक यू सो मच दोस्त, आपका भी बहुत बहुत शुक्रिया। बरकत रमदानी हमारे साथ हैं, थैंक यू सो मच, आपका भी बहुत बहुत शुक्रिया, आपने एफ एम 101 को ट्यून किया, एंड थैंक यू सो मच ऑल ऑफ़ यू, आप सबकी मोहब्बतों का बहुत बहुत शुक्रिया। एफ एम 101 के ऑफिशियल पेज पे आप हमारे साथ हैं, शुक्रिया आपने 101 एफ एम। वालेकुम सलाम वरहमतुल्लाह वबरकातुह, बिल्कुल ठीक ठाक सर। कौन साहब?
3: मैं आजी मुराद कोसा बात कर रहा हूँ, लियारी से।
0: जी आजी साहब, अभी मैं कह रहा था कराची से पार्टिसिपेशन कम है, लेकिन कराची वाले आ गए हैं। जी आजी साहब, आज के मौजू के हवाले से कुछ कहना चाहेंगे?
3: जी, मैं ये कहना चाहता हूँ कि वक्त जो है वही वक्त है, मगर बदलता है इंसान बदल जाता है। वक्त नहीं बदलता है, वही चांद वही सूरज ही, वही सितारे, वही आसमान, वही जमीन, वही समंदर, वही यानी जंगलात, सब वही है, सिर्फ इंसान बदल जाता है। क्योंकि पहले जमाने में हमारे बाप दादा होते थे, हर वक्त कैराज करते थे, 25 देग 30 देग 35 देग चावल बिरयानी गाय यानी बेल काटते थे, अल्लाह के नाम में देते थे, 6 महीने के बाद 8 महीने के बाद हर वक्त कैराज था। आज इधर है कैराज, कल 2 किलोमीटर आगे, फिर 5 किलोमीटर आगे कैराज है। लोगों को दावत देता था, बुलाता था, खाना खिलाता था, सब बारिश होता था, बारिश बंद नहीं होता था। अभी बादल हमारे सर के ऊपर से गुजर रहे, बारिश नहीं हो रहे कराची में। लोग ये 3 महीना जो है ना, ये बादलों का महीना है, जून जुलाई अगस्त, ये 3 महीने में कराची में सूरज नजर नहीं आते, और रात को चांद भी नजर नहीं आते। मगर ऐसा मौसम भी चंद है, बेहतरीन मौसम है, मगर बादल नहीं हो रहे। क्यों? हमने कैराज छोड़ दिया, अल्लाह का इबादत छोड़ दिया, यानी कि अल्लाह तआला कहता है ना कुरान के अंदर, वमा कलत जिन्ना वल इंसा इल्ला लियाबुदू, इंसान जिन्नो हमारे इबादत करो, मैंने इबादत के लिए तुम्हें पैदा किया है।
0: बिल्कुल ठीक,
3: मगर हम अल्लाह का इबादत नहीं करते, मस्जिद खाली है, बाजार भरा हुआ है।
0: बिल्कुल ठीक है, बहुत खूब भाई साहब, बहुत शुक्रिया, थैंक यू सो मच।
3: अल्लाह आपको खुश रखे, पाकिस्तान जिंदाबाद, पाकिस्तान जिंदाबाद,
0: आमीन। बिल्कुल जनाब, क्या वक्त इंसान को बदलता है या इंसान वक्त के साथ बदल जाता है? एक ऐसा लफ्ज़ है जिसे हम रोज़ सुनते हैं, रोज़ बोलते हैं, मगर शायद कभी पूरी तरह समझ नहीं पाते, ऐसा है ना? लेकिन एक और बात है ना भाप साहब, बड़े गौर से सुन रहे हैं मुझे, क्या बात है, इतनी प्यारी मुस्कुराहट है ना आपकी, क्या कहने हैं। कहते हैं वक्त गुजरता है, दिन रात बदलते हैं, मौसम आते हैं चले जाते हैं, साल हमारी ज़िंदगी के किताब में एक एक सफ़ा बढ़ाते चले जाते हैं, मगर इस सारे सफ़र में एक सवाल हमारे साथ चलता रहता है, क्या वक्त इंसान को बदलता है या इंसान वक्त के साथ बदल जाता है? और ये सवाल भी होता है ना अक्सर, जब हम किसी पुराने दोस्त को देखते हैं ना, जैसे मैं पहले भी ये बात कह रहा था, कोई पुराना दोस्त, संगी बेली साथी, और अचानक से देखने के बाद कहते हैं यार तुम बहुत बदल गए हो। अच्छा, वो बदलना मुख्तलिफ सूरत हाल में होता है। अब एक बहुत अच्छे के बाद किसी दोस्त को देखें ना, डेफिनेटली सालों बाद जब देखेंगे, तो मैं सिर्फ रवैये की बात नहीं कर रहा हूँ, लेकिन उसकी जो खदोखाल है ना, जिस्मानी खदोखाल हैं, वो भी बदल जाती हैं वक्त के साथ साथ। एक वक्त होता है आप यंगस्टर होते हैं, बल्कि आप बच्चे होते हैं, फिर यंगस्टर होते हैं, फिर आहिस्ता आहिस्ता वक्त के साथ साथ आपकी जो जिस्मानी खदोखाल हैं वो भी चेंज हो जाती है। तो आप बहुत अरसे के बाद किसी को देखें ना, फिज़िकली आप कहेंगे यार तुम तो बड़े बदल गए हो, तुम अब वैसे ही नहीं रहे जैसे पहले थे, मतलब, और तुम बहुत बदल गए हो। और किसी आप पुरानी जब तस्वीर को देखें, ऐसा होता है ना अक्सर देखते हैं और कहते हैं यार क्या अपनी तस्वीर को ही देख लें, अगर वहाब साहब आप इमेजिन करें आज से 20 साल पुरानी अपनी तस्वीर देख लें, और फिर उसके बाद आप पता क्या कहेंगे, क्या ये वाकई मैं था? वहाँ भी हंस पड़ा है। और फिर उस पर आप ना थोड़ा सा तबसरा करते हैं कि यार ये हुई मेरे बाल हैं, वही आंखें, वही सब कुछ, मतलब ये वो दौर था जब आप अपनी, आप इमेजिन करें आपके पास कोई अपनी पुरानी तस्वीर है, आज से 20-25 साल पुरानी तस्वीर है, वह आप मेरे सामने बैठे बड़े गौर से मुझे देख रहे हैं, 20 साल पुरानी अपनी कोई तस्वीर देख लें, फिर उसके बाद आप अपने आप को अब देखें और आप उसको कंपैरिजन करना शुरू कर दें, फिर आप सोचेंगे यार मतलब मैं कितना चेंज हो गया मैं, मतलब ठीक है ना, अभी मैं रवैयों की बात नहीं कर रहा हूँ अपने, ये तो वक्त के साथ साथ चीज़ें, इसमें भी बड़ा, इसमें भी बहुत तब्दीली आती है। सो जनाब एक कॉलर हैं, लेट्स सी हू इज़ विद अस, और फिर हम पूछेंगे इनसे कि ये कितना बदले हैं। अस्सलाम वालेकुम।
4: जी वालेकुम अस्सलाम। फरहान भाई कैसे हैं?
0: अल्लाह का शुक्र बिल्कुल ठीक ठाक। कौन सा?
4: मोहम्मद नदीम लाहौर से बात कर रहा हूँ।
0: जी नदीम साहब, कैसे मिजाज हैं?
4: जी अल्हम्दुलिल्लाह सर, मैं ब्लैंड हूँ और प्रोग्राम आपका रेगुलर सुनता हूँ, जब भी आपका प्रोग्राम।
0: जी बड़ी मेहरबानी। मुझे ये बताएं कि मौजू के बारे में कुछ कहेंगे आप?
4: जी जी सर जरूर।
0: जी जी प्लीज बताइए।
4: मेरा तो ये मानना है कि देखे वक्त के साथ बदलता तो कोई भी, लेकिन जो हालात चल रहे हैं ना, इंसान को खुद से खुद ही बदलना पड़ता है, क्योंकि मजबूरियां कुछ वजह आती ऐसी होती है जिसके साथ साथ चलना पड़ता है।
0: ठीक है।
4: बाकी तमाम सुनने वालों को, अमरजा चौधरी भाई है, खान बाबा है, बाकी तमाम सुनने वालों को सलाम कहना चाहूंगा। और मैं आगे आप बताना चाहता था कि मैं प्रोग्राम आपका सुनता हूं।
0: बहुत शुक्रिया सर, बड़ी मेहरबानी आपकी।
4: कॉल पहली दफा की है।
0: अच्छा, मोहब्बत है आपकी, बहुत शुक्रिया, सलामत रहें। वल जनाब 04221100101 हमारे रबते का नंबर जिस पे आप लोग हमें कॉल करें, आज आप लोगों की कॉल्स हम मौसूल करें। अच्छा जी, एक बड़ी प्यारी बात किसी ने मुझे कही है। हाँ, मेरे बड़े प्यारे दोस्त हैं जनाब उमर भाई, इस वक्त हमें सुन रहे हैं, उमर जावेद साहब गाड़ी में बैठे हैं, कहते हैं 101 हमारे रबते का नंबर जिस पे आप लोग हमें कॉल करें, आज आप लोगों की कॉल्स हम मौसूल करें। अच्छा जी, एक बड़ी प्यारी बात किसी ने मुझे कही है। हाँ, मेरे बड़े प्यारे दोस्त हैं।

0: मोहब्बत का पूछे तो वो मोहब्बत नहीं जो वक्त के साथ बदल जाए। हाँ, जो वक्त के साथ बदल जाए वो मोहब्बत नहीं है, वो वक्त गुजारी होती है।
1: अच्छा, बिल्कुल ठीक है, बिल्कुल ठीक है, ठीक, थैंक यू।
0: कहते हैं सर कि हर रिश्ता इतने शिद्दत से निभाते हैं हम, हर रिश्ता इतने शिद्दत से निभाते हैं हम कि आखिर में अकेले रह जाते हैं।
1: बात
0: और एक वक्त पे जो अभी वक्त की आपने बात की है तो उसकी एक शायरी है कि दिन माड़े पंजाबी में,
1: जी जी जी,
0: दिन माड़े वे के तन माई रहा हर कोई छोर सलाम है, जेड़े खून दे रिश्तेदार होवन ओ भी कर दे गलत कलाम। टुट पींग मन्ने जदों वक्ता दी होंदी हर कोशिश नाकाम है, डल्ले वक्त ते सजन भी छोड़ देंदे ए रसम जहान ते आम है। और सलामत रहे सर, आपको सलाम, और सब सुनने वालों को सलाम। अली लापी को सर वो एक सॉन्ग लगा देना, वो आतफ असलम का,
1: जी,
0: सजना दा बुआ पिपला दी छावे मैनू होर चाहिए जाने को।
1: चलें, थैंक यू सो मच, बहुत शुक्रिया जी, बहुत शुक्रिया, थैंक यू। और जनाब वक्त है 11:54, 11:53 हो जाते हैं एफएम 101 के स्टूडियो से, 101 इंटरनेशनल की ये ट्रांसमिशन आप सुन रहे हैं और इस वक्त आप हमारे साथ हैं। लेट्स सी हु इज विद अस। अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम फरहान भाई, सैयद गुलाम अब्बास सियालकोट खरोटा सईदा से।
1: जी गुलाम अब्बास, कैसे हैं आप?
2: अल्लाह का शुक्र है, दुआएं हैं आपकी। वक्त जमाने को कहा जाता है, बदल सकते हो तो जमाने के हालात बदल दो, न बदल सको तो अपनी जात बदल दो।
1: वाह,
2: बदल सकते हो तो जमाने के हालात बदल दो, न बदल सको तो अपनी जात बदल दो। फितरत तकाजों से इनकार नहीं मुमकिन, बदल सकते हो तो अपनी आदत बदल दो।
1: बहुत अच्छे, बहुत अच्छे।
2: वक्त जो है ना वो इंसान को तब्दील नहीं करता बल्कि हालात इंसान को तब्दील करते हैं। उस वक्त के दौरान जो हालात इंसान के साथ पेश आते हैं ना, वो हालात इंसान को तब्दील करते हैं फरहान भाई। तो हम लोग जो है ना असल में जिस चीज को हमने जो है ना अपने लिए वो लाहे अमल बनाना है, हम उससे बहुत दूर हैं। हमारा लाहे अमल हम पे जो फर्ज किया गया है हम उससे बहुत दूर, हमने उसे गिलाफों में लपेट कर ताक पे रख दिया भाई। हम उसकी तरफ तो रुजू नहीं करते हैं, हमने कभी उसकी तरफ देखा ही नहीं कि यार जो है ना ये हमें क्या समझा रही है कुदरत की जात। मौला अली अलैहिस्सलाम का फरमान है कि जब मैं चाहता हूँ कि अल्लाह रब्बुल इज्जत की जात मुझसे गुफ्तगू करे तो मैं कुरान पाक खोल लेता हूँ, और जब मैं चाहता हूँ कि अल्लाह से गुफ्तगू करूँ तो मैं नमाज नियत लेता हूँ।
1: वाह, बेशक, कोई शक नहीं, बिल्कुल ठीक, बिल्कुल ठीक सर।
2: हमने असल में इस बैतुल्लाह को ना बैतुल्लाह नहीं बनाया, हमने इसे सनम कदा बना लिया। ठीक है, हम जब तक बैतुल्लाह को बैतुल्लाह नहीं बनाएंगे तब तक हमारे अंदर जो ये हम पे अजाब आए हुए हैं, हम पे जो ये तकलीफें आई हुई हैं, हम पे जो ये परेशानियां हैं,
1: बिल्कुल ठीक, बिल्कुल ठीक,
2: ये हम पे फरहान भाई तारी रहेंगे।
1: सर सर सर बहुत शुक्रिया सर, थैंक यू सो मच, बहुत खूबसूरत बात आपने कही, एग्री,
2: बहुत शुक्रिया,
1: अल्लाह हाफिज। और जनाब 11:55 हो जाते हैं एफएम 101 के लाहौर स्टूडियो से, मैं हूँ आपके साथ आपका मेज़बान फरहान खान। वक्त रुखसत अपने करीब है, आपसे चाहनी है इजाज़त हमने, और एक लास्ट कॉलर लेंगे फिर उसके बाद आपसे इजाज़त चाहेंगे। अस्सलाम वालेकुम। वालेकुम सलाम। देखिए मैंने लास्ट कॉलर, मुझे पता था आपकी कॉल है इसीलिए मैंने लिए।
3: मैं परवीन साहबा की कॉल से मिला रही हूँ कॉल।
1: अच्छा,
3: और लास्ट में आके मेरी ना वो कहते हैं ना वो कमेटी आखर पे निकलती है।
1: देख लें, अगर ना मैं ये उठाता ना कॉल तो पता नहीं क्या हो जाना था आज।
3: फिर मैंने मोबाइल अपने सर पे दे मार दिया।
1: ज्यादा से ज्यादा आप यही कर सकती हैं ना, मोबाइल सर पे मार
3: सकती हैं। तो फिर मैंने आके एंड यही कहना था, अस्सलाम वालेकुम, अल्लाह हाफिज़।
1: अल्लाह हाफिज़। अच्छा जी, क्या कहेंगी, दो मिनट है आपके पास, जल्दी से।
3: बस ये कहूंगी कि बहुत खूबसूरत टॉपिक और बात भी बड़ी खूबसूरत हो रही थी। کہ ان لوگوں نے بڑی خوبصورت بات کی. ویسے کیا ایسا نہیں ہو سکتا فرحان کہ مزہ تو تب ہے نا کہ وقت یا حالات جیسے بھی بدلے ہم نہ بدلے.
1: آئے ہائے ہائے وہ کیسے,
3: بس ہم قائم رہے نا.
1: نہیں دیکھیں بعض جگہ نا آپ
3: لیکن حالات بدلتے ہیں, انسان کو بدل دیتے ہیں,
1: بدل دیتے
3: کہتے ہیں نا کہ وہ ایسے وقت ہوتا ہے نا کچھ ایسے حالات, وقت کے ساتھ چلنا بھی ضروری ہے کیونکہ وقت آگے نکلنا ہے تو آپ پیچھے رہ جائیں گے, تو وہ بھی مسئلے ہیں. تو حالات کے ساتھ انسان بدلتا ہی بدلتا ہے کیونکہ حالات اس کو بدلنے پہ مجبور کر دیتے ہیں.
1: اور کئی جگہ نا بدلنا بھی چاہیے,
3: بالکل
1: ضرورت بن جاتا ہے نا آپ کی. اب یہ نہیں ہو سکتا ہم بالکل ایک جیسے ہی رہے, ایک ہی طرح کی زندگی گزارے, ایک ہی طرح کی لائف ہو. آپ یہ دیکھیں ہم سب اپنی زندگیوں کا محاسبہ کریں نا, اور اب جو ایرا چینج ہو رہا ہے کیسے کیسے لائف چینج ہوئی, لائف اسٹائل چینج ہوئے, ٹیکنالوجی چینج ہوئی, زندگی چینج ہوئی, حالات چینج ہوئے, مزاج چینج ہوئے, لوگوں کا لوگوں کے رویے چینج ہوئے, لوگوں کے بات کرنے کا انداز چینج ہوا, ہر چیز بدلی ہے,
3: ہر چیز بدلی ہے. ٹیکنالوجی آئی ہے جس طرح سے بہت کچھ بدل گیا, انسانوں کی سوچ بدل گئی ہے, مزاج بدل گئے. بالکل آپ یو رائٹ کہ مطلب کافی چیزیں جو ہیں بدل گئی, تو وہی میں کہہ رہی ہوں کہ حالات انسان کو بدلنے پہ,
1: اور اس کو سمجھنا ہی بہادری ہے اور سمجھداری ہے کہ ہمیں ایکسیپٹ کرنا ہوگا کہ چیزیں بدل رہی ہیں, ہم نے اڈاپٹ کرنا ہے چیزوں کو, سب کو کرنا ہے, سب کو کرنا ہے, اپنے جہاں جہاں جس جس جگہ جس جس مقام پہ ہیں سب کو کرنا ہوگا,
3: کرنا پڑے گا کیونکہ پھر اسی طرح ہی وقت کے ساتھ آپ اپنے آپ کو بدلیں گے, وقت کے پیچھے پیچھے وقت کے ساتھ ساتھ چلیں گے, ورنہ وقت سے پیچھے رہ جائیں گے تو بہت سے حالات آپ چاہ کر بھی اپنے خود بدل نہیں پائیں گے.
1: بالکل ایسا ہی ہے, بالکل آپ نے ٹھیک کہا,
3: ہمیں خود کو بدلنا پڑتا ہے. تو دیکھ خواب خیال یہ نا کہ کتنا مزہ آئے کہ سب کچھ جو بھی بدلے لیکن ہم نہ بدلے
1: ہیں نا, سب بدل جائیں ہم نہ بدلے ہیں. وہ کہتے ہیں نا بدلے سے لگتے ہیں سرکار, تو وہ اکثر لوگ گلہ شکوا بھی کرتے ہیں. بہت بہت شکریہ آپ کا, تھینک یو سو مچ انیلا.
3: میں بس یہ کہوں گی کہ جو مجھے یاد کر رہا تھا ان سب کے لیے بہت ہی دعائیں سام, اور وہ عاطف اسلم کا سانگ ہے جو ارم کہہ رہی تھیں سجنادہ بوا.
1: میں کوشش کروں گا ایک آخری گانے اس کی بھی ریکویسٹ,
3: اور جاتے جاتے یہ دو لائنیں بول کے جاؤں گی. پنجابی والی بات یہ کہ سب اردو میں ہے, سب رشتہ دار بن جاتے ہیں جب پیسہ پاس ہوتا ہے, غریبی میں چھوٹ جاتا ہے جو رشتہ خاص ہوتا ہے.
1: واہ واہ واہ,
3: یہ حالات اس طرح سے بدل دیتے ہیں پھر بندے کو.
1: واہ واہ بہت اچھا,
3: تھینک یو سو مچ, تھینک
1: یو سو مچ جی, بہت بہت شکریہ, اللہ حافظ. دیٹ واز دی لاسٹ کالر ہمارے ساتھ ہی, اور تھینک یو سو مچ آپ سب کی محبتوں کا بہت بہت شکریہ, آپ سب کے پیار کا بہت بہت شکریہ. مجھے کہتے ہیں فرحان خان, ون ون انٹرنیشنل کی ٹرانسمیشن سے لاہور شروع سے آپ سے میں چاہوں گا اجازت اسی اپنے پن کے ساتھ کہ آپ اپنا بہت سا خیال رکھیے, جہاں رہیں خوش رہیں, ہنستے مسکراتے رہیں اور مسکراہٹوں کو بکھیرتے رہیں. معاف کیجیے, معاف کرنے والا اللہ کو بہت پسند ہے. جیسا ہم رب سے معافی کے طلبگار ہوتے ہیں نا, اسی طرح آپ بھی لوگوں کو معاف کریں اور دل کو صاف کریں. اپنے میزبان فرحان خان کو دیجیے گا اجازت, اللہ نگہبان, اینڈ لو ٹو آل.

0: تمام خوبصورت سماعتوں کو پروگرام میں ایک مرتبہ پھر خوش آمدید کہتا ہوں. میرا نام ہے عاطر علی سید اور ایف ایم 101 انٹرنیشنل سن رہے ہیں آپ. آپ کی ٹیلی فون کالز ہیں 9202540 پر. کالر کو شامل کرتے ہیں. جی السلام علیکم. جی کون ہے کہاں سے؟ بہت اچھا ہوں جی, بہت اچھا ہوں. کون ہے کہاں سے؟ ٹھیک ہے. آپ ٹھیک ہیں جناب؟
1: اللہ کا بڑا احسان.
0: کیا فرمائیں گے حضور؟ کیا فرمائیں گے حضور؟
1: آج میرا دل کر رہا تھا اسلامک سنانے کو, لیکن پھر آپ کا جو ٹیمپو ہے وہ دوسری سے ہے, اور حیران ہوں کہ اسلامک شو آپ نے نہیں کیا 12 ربیع الاول کو, کیوں آپ کے پاس تربیت تھی کیا اسلامک پوئٹری اگر انٹرنیشنل میں کرتے؟
0: پروگرامز ہوئے ہیں جناب ہمارے ایف ایم 101 سے, ربیع الاول کے پروگرامز ہوئے ہیں, پورا دن چلتے رہے ہیں.
1: میں نے جب کیونکہ تھوڑا مصروفیت بھی ہوتی ہے نا, شہر میں جانا ہوتا ہے, ذرا تو محفلیں ہوتی ہیں, تو میں 2 بجے تک تو ویٹ کرتا رہا, کوئی بھی شو نہیں تھا, صرف ناطے لگی ہوئی تھی کیونکہ وہ
0: سارا دن پروگرامز ہوتے رہے. اچھا ابھی ابھی آپ نے کیا بات کرنی ہے حضور؟
1: جی جی تو بات تو اینڈ کر رہا ہوں کہ وہ اسلام آباد میں وہ جو حادثہ پیش آیا تھا اس کے نظر سے وہ کچھ ڈیلے ہو گئے تھے, تو مجھے نہیں پتا پھر بات کا. تو آپ کو میں سناتا ہوں مانی بھائی کی شاعری.
0: کس کی شاعری ہے؟
1: مانی بھائی کی.
0: اچھا
1: عمران علی ڈی کے مانی. تو یاد ماضی مجھے سونے نہیں دیتی, یاد ماضی مجھے سونے نہیں دیتی, بند آنکھوں میں بھی خواب پیرونے نہیں دیتی, تیری ہی یاد میں بسر ہو میری راتیں, سر و دیوار بھی کریں بس تیری باتیں, بدلے میں ملے بھی تو مجھے فقط آنسو, تیری ہنسی کی کھنک مجھے رونے نہیں دیتی, اور محبت میں کچھ نہیں تھا وفاؤں کے سوا, محبت میں کچھ نہیں تھا وفاؤں کے سوا, جفائیں تو ملی مجھے بے وجہ.
0: ٹھیک ہے, چلے سلامت رہیے جناب, سلامت رہیے, بہت شکریہ آپ کی شرکت کا. السلام علیکم.
2: وعلیکم السلام و رحمۃ اللہ.
0: جناب
2: امیر گل عرض کر رہا ہوں سر, راول پنڈی سے.
0: ٹھیک کیا میں نے حضور؟
2: ٹھیک کیا نا سر, اس میں کیا ہے آدمی کو کیا پتا لگتا ہے
0: ٹھیک ہے
2: اس نے کرنا کیا ہوتا ہے اور ہوتا کیا ہے.
0: ٹھیک ہے,
2: کیا خیال ہے آپ کا؟
0: آدمی تو تم بھی ہو, آدمی تو ہم بھی ہیں, آدمی سے ڈرتے
2: ہیں. ساری کام اپنی مرضی سے ہونے لگ پڑے نا پھر تو ساری بادشاہ ہو جائے نا سر جی.
0: ٹھیک ہے,
2: اچھا ہے, کوئی نہیں, ایسا ہم نے کئی بار دیکھا ہے.
0: ٹھیک ہے, نہیں وہ اتفاق سے آپ آ گئے تو میرے کہا آپ سے کرتے ہیں بات, سنائیے حضور.
2: لیکن میں نے آج تک اس مصرے کو باندھ نہیں رکھا کہ ہم اتفاق سے پھر کبھی نہ ملے. میں نے آج تک یہ مصرا اسی طرح چھوڑا ہوا ہے.
0: اچھا,
2: اس کو باندھ دیں گے, نہیں باندھا گیا.
0: ٹھیک ہے,
2: یہ ہوتا ہے. اچھا کوئی بات نہیں, میں پھر وہ رات جگہ سفل ہو جاتا ہے کسی طریقے سے. آپ آئے باہر آئیے, جو بھی جتنے بھی ایس ایم کے آرجے ہیں جتنے بھی سب اچھے ہیں, اپنی اپنی جگہ پہ سب اچھا پروگرام کرتے ہیں.
0: ایسا ہی
2: میں آپ کو سعید دوشی صاحب کے گلوں کے 2-4 شعر سناتا ہوں.
0: جی سنائیے.
2: وہ دیکھیں کہتے ہیں کہ جب مطلب تک پہنچے گا آخر بھائی کہ کب تجھے کوئی تیری خاک سے پہچانتا ہے.
0: واہ واہ واہ.
2: کب تجھے
0: کوئی
2: تیری خاک سے پہچانتا ہے.
0: واہ واہ واہ.
2: وقت ہر شخص کو پوشاک سے پہچانتا ہے.
0: بہت اچھا بہت اچھا بہت اچھا. وقت ہر شخص کو پوشاک سے پہچانتا ہے.
2: وقت ہر شخص کو پوشاک سے پہچانتا ہے.
0: वाह वाह वाह वाह वाह वाह वाह वाह वाह बहुत
2: अच्छा। अक्स को आईना कर देता है दाएं बाएं।
0: अक्स को आईना कर देता है दाएं बाएं।
2: कर देता है दाएं बाएं। आदमी शक्ल भी इदराक से पहचानता
0: है। बहुत अच्छा बहुत अच्छा।
2: आदमी शक्ल भी इदराक से पहचानता
0: है। बहुत अच्छा।
2: पर आशियां चाहे किसी शाख पे ले जाए हवा।
0: आशियां चाहे
2: किसी शाख पे ले जाए हवा। जिसका है वो उसे खाशाक से पहचानता।
0: वाह वाह वाह वाह वाह वाह बहुत अच्छा।
2: शेर आपके सामने रख रहा हूँ मैं दोषी साहब का कि भूलता कब है कोई अपनी बनाई शय को।
0: भूलता कब है कोई अपनी बनाई शय को।
2: कूजा घर है वो मुझे चाक से पहचानता है।
0: बहुत अच्छा बहुत अच्छा। अब देखें इस शेर की गहराई तक कैसे पहुंचेगा इंसान। कूजा घर है
2: वो राज साहब बड़ी प्यारी बात कहते थे। वो कहते शेर का मजा लीजिए इसकी गहराई में मत जाएगा।
0: लेकिन हम क्या करें हम मजबूर है ना हम तो जाएंगे।
2: नहीं, नहीं, ये तो आदिर भाई देखे ना हमें तो सब तक मजे नहीं आता। मैं हम सैयद अली हसनैन साहब के साथ जब प्रोग्राम में ना तो वो बार बार कहते थे थिर पड़े मुझे याद है बड़ी अच्छी तरह। उनकी रिकॉर्डिंग आज भी यूट्यूब पे मौजूद है कि मैंने शायद एक एक शेर को उनके प्रोग्राम में 5-5 दफा दोहराया। ये मुझे शर्फ हासिल हुआ वहाँ। मैंने वो मजा लेते थे कहते तो यार शेर का मजा तो लेने का। फिर पढ़े वो मजा जाहिर बात है अब शेर का तो अपना मजा है ना।
0: वो पता क्या हम हसनैन भाई की बात कर रहे हैं बिल्कुल सही है। वो हम ना उस दौर में आ गए हैं 30 सेकंड वाले दौर में जो मैंने आगाज में जिक्र किया था 30 सेकंड और हमें 30 सेकंड में गुजरना है आगे चलना है।
2: 1 सेकंड 3 सेकंड में 100 से ऊपर चली गई थी। वो मतलब उसके व्यूज थे ना वो एक अलग बात है। ठीक है 2020 का दौर है
0: ऐसा ही है
2: तो उसमें कोई बात नहीं है। बस आपको पता है वक्त के साथ साथ है क्योंकि हम भी पर इस वक्त के साथ साथ हमें चलना पड़ रहा है बदलना पड़ रहा है। लेकिन गो के ये जो रफ्तार है इसने मेरी जाती तौर पर जो मेरी अपनी मैंने देखा है कि इंसान जो है वो अंदर से बड़ा तोड़फोड़ का शिकार हो
0: गया। खोखला होता जा रहा है ऐसा ही है बिल्कुल सही
2: कहा। कब है कोई अपनी बनाई शय को। कूजा घर है वो मुझे खाक से पहचानता है। उसका मतलब बड़ा खूबसूरत है। तो कहते हैं कि दोषी दुश्वार नहीं करगोसो शाहीन ने तमीज। दोषी दुश्वार नहीं करगोसो शाहीन ने तमीज।
0: वाह वाह
2: आप कोई दोनों को खुराक से पहचान।
0: वाह वाह वाह बहुत अच्छा जी बहुत अच्छा बहुत अच्छा बहुत अच्छा।
2: ये है आज मेरा दिल कर रहा है आपको पुराना कथा सुनाऊं।
0: सुनाइए जी सुनाइए 5 मिनट से ऊपर जा रहे हैं।
2: मैं सोच रहा था
0: हाँ सुना दे
2: रमजान को रमजान को कितने महीने रह गए। अच्छा मेरी तो मैं काउंट करता रहता हूँ।
0: ठीक है
2: थोड़ा ही अर्सा है मतलब आधा रह गया है।
0: ठीक है
2: ईद तक का ईद मतलब रमजान तक का जो सफर है थोड़ा ही है। ईद होती थी कभी गाँव में। ईद
0: होती थी कभी गाँव में
2: इससे मुराद ईद नहीं है। अब एक चीज है जो हमें शायद हम जैसे लोगों के अंदर रह गई पुरानी बात है कि ईद होती थी कभी गाँव में। हाँ इसी धूप इसी छाँव में। एक पाजेब निशानी उसकी एक पाजेब उसी पाँव में।
0: वाह वाह वाह वाह वाह बहुत अच्छा जी बहुत अच्छा। सलामत रहिए बहुत अच्छा। खुश रहिए सर आबाद रहिए। बहुत शुक्रिया।
2: अल्लाह हाफिज़।